0: without questioning कि दूसरी साइड से क्या आ रहा है. अगर दूसरी साइड से पॉजिटिव है, आपका पॉजिटिव तो उस पे एड ही होने वाला है, पॉजिटिव एंड पॉजिटिव पॉजिटिव. लेकिन अगर दूसरी साइड से थोड़ा नेगेटिव भी है तो आपका पॉजिटिव उसको क्या करेगा, धीरे धीरे धीरे उसको फिनिश करेगा. लेकिन नेगेटिव को नेगेटिव भेजा, व्हाट इज द रिजल्ट? एंड दैट्स व्हाई वी आर हेडिंग नोवेयर. काम कर रहे हैं, काम हो रहा है, लेकिन एनर्जी फ्लो सारी आपस में. एंड तब आज फिर हम इस किस बिलीफ सिस्टम पर आए, लोगों पर विश्वास करना बहुत मुश्किल है. किसी पर विश्वास नहीं करना चाहिए आजकल, लोग तो धोखा ही देते हैं. क्यों? क्योंकि दिस इज व्हाट वी हैव बीन एक्सचेंजिंग विद ईच अदर. एंड इसका ब्लेम हमने तुरंत किस पर डाला हुआ है? औरों के ऊपर. मेरी कोई जिम्मेवारी थी? नहीं. लोग सच बोल रहे थे, मैंने अंदर से उन पर विश्वास नहीं किया. विश्वास एक बहुत बड़ी ताकत है जो दूसरे को एम्पावर करती है. ट्रस्ट एंड रिस्पेक्ट गो हैंड इन हैंड. इफ आई ट्रस्ट यू दैट मीन्स आई रिस्पेक्ट यू, बट इफ आई डाउट यू देन आई डिसरिस्पेक्ट यू. फिर ये गुस्सा कहीं फिच नहीं होगा बीच में. लेकिन अगर गुस्सा है देन ट्रस्ट एंड रिस्पेक्ट दिस टू.
1: आई वॉन्ट टू टॉक अबाउट ट्रस्ट इन सेंस की जब हम कहते हैं कि हम मैं आपको ट्रस्ट कर रही हूँ, इसका मतलब मैं आपकी नेगेटिविटीज या वीक पॉइंट्स को देख ही नहीं रही हूँ, या मैं उन्हें देखते हुए एक्सेप्ट कर रही हूँ.
0: एक्सेप्ट कर रहे हो एंड सेंडिंग यू दैट एनर्जी ऑफ ट्रस्ट जो आपको मदद करेगी
1: उन नेगेटिविटीज को ठीक करने के लिए.
0: इट
1: मीन आई हैव टू सी. कई बार क्या होता है कि हम आंखें ही बंद कर लेते हैं और हम कहते हैं कि हम उस पर पूरा विश्वास है मुझे, लेकिन मैं उसकी वो वीकनेस देखना ही नहीं चाहती हूँ.
0: यू नो बट एक्चुअली इफ यू रियली लुक एट इट एज अ डिटैच्ड ऑब्जर्वर everyone is doing their best. हर एक अपने. ये हो सकता है कि आपका बेस्ट और मेरा बेस्ट सेम नहीं होगा. यू नो आपका स्किल, आपकी यू नो जो भी है वो सेम मेरे जैसी नहीं होगी. लेकिन everyone, अगर आप हर एक को ऐसे छोड़ो विद द राइट एनर्जी, everyone is trying to put in their best. लेकिन धीरे धीरे जब ये नेगेटिव एनर्जी हमारे रिश्तों में आती जाती है, ये कहीं हमें हमारे बेस्ट से नीचे ले आती है. इसी को अगर एनर्जी को चेंज कर दो, दिस विल टेक यू वेरी वेरी हाई. ठीक है, हमारे ऑफिस में एक पर्टिकुलरली काम करने का तरीका, कल से स्टार्ट करो. लेट्स क्रिएट अ डिफरेंट कल्चर एंड दैट इज इस ऑफिस में बिना गुस्सा किए काम होगा. काम हो तो भी ठीक, काम नहीं हो चार दिन के लिए, कम हो जाए तो भी ठीक. हमने गुस्सा नहीं करना. कैन वी ट्राई टू डू दैट फॉर अ फ्यू डेज? ओके, नेवर माइंड. ना थोड़े दिन काम थोड़ा सा कम हो जाएगा, नेवर माइंड. पहली बात तो होगा नहीं, कम होगा नहीं. गुस्सा करने के बाद या डांट खाने के बाद किसी की परफॉर्मेंस अच्छी नहीं हुई है. तो देयर इज नो वे. और करना क्या है? ये तो नहीं करना ना कि मैंने आपको बोलना नहीं है कि काम करो, या मैंने आपको
1: खाली हाथ से हाथ धर के बैठना नहीं है. काम तो होना ही है.
0: सपोज आपको ये काम एक घंटे में करना था, आपने दो घंटे लगा दिए. आई कैन से कनुप्रिया, आई थिंक वी शुड फिनिश दिस इन वन आवर. आई थिंक वी जस्ट टेकिंग टू मच ऑफ टाइम. बट सेइंग दैट विद अ
1: ये क्यों नहीं हुआ, ये क्यों किया, तुम कहाँ थे, एंड देन यू नो व्हेन वी गेट एंग्री वी एक्चुअली क्या क्या बोल रहे थे, इट मीन समवेयर आई फील कि वो हमारे अंदर चलता होगा.
0: बहुत एक्यूमुलेटेड है, तब तो वो सारा ऐसे निकल आता है. इतना सुनने के बाद किसका मन करेगा काम करने के लिए? किस थॉट्स के साथ हम काम करेंगे? हमने ये सोच लिया कि ये करने से ना सामने वाला बहुत जल्दी जल्दी बहुत अच्छा और बहुत एफिशिएंटली काम करेगा. अपने ऊपर डालो कि जब मैं डांट खाता हूँ किसी से तो कितना एफिशिएंटली काम करता हूँ उसके ऊपर. इट्स अ बिग.
1: बट बेसिकली ये हमने अपने आप को प्ली दी हुई है कि हम गुस्सा करने से काम होता है बेसिकली, क्योंकि हमने उनके लिए बहुत सारी बातें सोची हुई होती है.
0: ये हम किसी भी ग्रुप में पूछते हैं लोगों से कि अच्छा आपको काम करवाना है तो गुस्से से करवाना है, कोई बात नहीं. लोग काम नहीं करते ना आजकल प्यार से. अगर आपसे किसी को काम करवाना है
1: तो कैसे करवाए,
0: तो आपसे वो कैसे करवाए? तो कहते हैं मेरे से तो प्यार से करवाए. अच्छा आपसे क्यों प्यार से करवाए? क्योंकि मैं कर दूंगा. इफ 50 पीपल आर सिटिंग इन द रूम, एवरीवन सेज मेरे से जो मेरा बॉस करवाए ना प्यार से करवाए क्योंकि मैं कर दूंगा. डोंट यू थिंक दैट इज इनहेरेंट नेचर ऑफ एवरीबडी? देन इट इज ऑफ एवरीबडी.
1: प्यार से मांगोगे तो मैं अपनी जान दे दूंगा, ऐसे लोग कहते हैं.
0: इट इज लाइक दैट. लेकिन प्रोवाइडेड आपने रियली प्यार से किया हो. एक है ऊपर से मीठा बोलना, दैट इज नॉट प्यार से करना.
1: मैं आपकी बॉस हूँ, मैंने बहुत सारी चीजें ना उस टाइम पे नहीं कही लेकिन मैंने अपने साथ रख दी गई, और फिर गुस्सा होते ही मुझे वो छूट मिल जाती है, मैं आपको कुछ भी कह सकती हूँ.
0: लेकिन जो आपने रखते गई ना मेरे लिए, तो वो सिर्फ जब आपने गुस्सा किया तब मेरे पास नहीं पहुंचा,
1: वो पहले
0: मेरे पास सारा दिन पहुंचता है. आप दैट इज वाई एनर्जी یو سی میرا رشتہ آپ سے آلریڈی ٹوٹ رہا ہے کیونکہ آپ نے میرے بارے میں روز اتنا پکڑ کے رکھا ہوا ہے آپ نے, تو مجھے آپ کے کانٹیکٹ میں بھی نہیں آنا ہے. آپ دوسرے دیش میں بھی بیٹھے ہو نا, تو بھی آپ کی ساری انرجی میرے پاس پہنچ رہی ہے.
1: اور اس کے بعد کیا میں ایک اور بھی چیز کرتی ہوں کہ میں بعد میں آپ سے کہتی ہوں کہ میرا یہ مطلب تھا نہیں, لیکن کیونکہ غصے میں تھا تو اس لیے میرا یہ نکل گیا.
0: اینڈ وی آلویز ٹیل ایچ ادر ڈونٹ ٹیک می سیریسلی, میں اس ٹائم غصے میں تھا.
1: سو اٹ مینز سم ویئر وٹ ایور آئی ایم سیئنگ in anger yes. is actually what I'm thinking
0: in. absolutely never believe anyone when they say ki agar main wo main gusse mein bol diya to galti se tha. That is what they actually think and feel. It's just that unka wo converter kaam karna band kar jata hai,
1: chilman hat gayi, wo
0: sab kuch nikal aata hai. Lekin wo kyun bolte, wo jhoot nahi bolte actually. جب ہم کہتے ہیں نا کسی کو کہ میں یہ ایکچولی فیل نہیں کر رہا تھا, یہ میں نے غلطی سے بول دیا, ان کو خود ہی نہیں پتا ہوتا. ہمیں خود ہی نہیں پتا ہوتا
1: کہ ہم
0: دوسرے کے بارے میں سارا دن کیا کیا کیا کیا سوچتے ہیں. وہ تو جب باہر نکل آتا ہے نا اس طرح سے, دین وی آر سرپرائزڈ کہ یہ ہم نے کیا بول دیا. اینڈ دین وی سے ڈونٹ بلیو وٹ آئی سیڈ, دس از ناٹ
1: آئی ڈونٹ بلیو, یو نو,
0: بیکاز آئی ڈونٹ بلیو اٹ از, اٹ کمز ایز اے شاک ٹو می کہ واٹ ڈڈ آئی سے, میں ان کے بارے میں ایسا تو سوچتی نہیں بالکل بھی. اینڈ دین آئی سے پلیز آپ وہ آپ بھول جاؤ اس بات کو, یو نو وی آلویز گو پلیز آپ بھول جاؤ, میرا وہ مطلب نہیں تھا. دیکھو رشتہ وہ پانچ منٹ کے غصے پہ بنتا اور بگڑتا نہیں ہے. رشتہ تو یہ جو میری کلیکشن آف تھاٹس ہے ایک ایک کے پرتی, اس پر بنتا ہے. میں ایک باس ہوں, میں اپنے کمرے میں بیٹھا ہوں, سارا دن چیک کر رہا ہوں, اگر میں ہر ایک کے پرتی یہ سوچتا رہوں بیٹھ کے, پتہ نہیں کام کر رہے ہیں نہیں کر رہے ہیں, کیسا کام کر رہے ہیں, یہ لوگ تو بہت دھیرے کرتے ہیں, ان سے تو کچھ نہیں ہو سکتا.
1: ایسے مجھے پتا ہے
0: واٹ ایم آئی ڈونٹ ہیو ٹو سے اینی تھنگ, آئی ڈونٹ ہیو ٹو سے اینی,
1: ان فیکٹ کانشیسلی میں نہیں کریٹ کر رہے ہوتے. It's like somewhere, so it means, my God, we don't know ourselves actually.
0: Yes, that is why awareness of what I'm thinking is so important, because my own quality of life aur mere ye sare rishte and my work culture, my family culture, sab kuch meri ek ek thought par dependent hai. Hum usko words par dekhte jab wo bahar nikal aata, relationship words pe nahi ban raha hai. Ye sara din jab hum bhej rahe hain, agar main sara din apni team ke bare mein aise thoughts rakhu, fir main kitna bhi unke sath achhi tarah se baat karu, it doesn't click. It will not happen.
1: I'll have to be very very careful ki trust یا پیار جو ہے وہ اندر سے شروع ہونے والا ہے. مطلب مجھے بہت کیئرفل رہنا پڑے گا کہ میں سب کے لیے کیا سوچ رہی ہوں.
0: اور اگر ٹرسٹ اور ریسپیکٹ پر کام کر رہے ہیں تو غصہ کبھی آئے گا ہی نہیں, اٹ جسٹ وونٹ کم, اٹ ول ناٹ ہیپن.
1: ٹرسٹ ان دا سینس کہ وہ ٹھیک ہی کر رہا ہے. کئی بار ہوتا ہے کہ ہم اندر سے یہ سوچ رہے ہوتے کہ وہ غلط کر رہا ہے اور ہم کہتے نہیں ہیں, کیونکہ اس وقت ہم نے کہنا نہیں ہوتا کہ ہم ماحول خراب نہیں کرنا چاہتے, لیکن وہ ہمیں سوچنا ہی چاہیے کہ وہ ٹھیک کر رہا ہے.
0: اینڈ اگر آپ اس تھاٹ سے جاؤ گے نا کہ وہ اپنے ایپٹیٹیوڈ سے ٹھیک ہی کر رہا ہے, اگر آپ جا کے اس کو کچھ کہہ بھی دو گے نا, اس کو برا نہیں لگے گا. یو نو اٹ نیور فیلز بیڈ اف اٹ از ود دا رائٹ انرجی اینڈ ود آئی ٹرسٹ یو. بولنے کی چیز نہیں ہے یہ, آئی ٹرسٹ یو, لیکن اندر سے اف آئی ٹرسٹ یو کہ آپ رائٹ کر رہے ہیں, میں آپ کو کچھ بھی کہہ دوں نا اس کے بعد, کہ جو آپ کے کام پر ایک کوئی کمنٹ بھی ہے, یا میں آپ کو یہ بھی کہہ دوں نا کہ آپ نے جو یہ کام کیا نا سارا, یہ تو کچھ بھی ٹھیک نہیں, آج تو ساری آپ کی غلطیاں ہو گئی ہیں, لیکن پھر بھی آئی ٹرسٹ یو کہ آپ نے اس دن اپنا بیسٹ اس میں لگایا تھا. دس از ٹو ڈفرنٹ تھنگ. آئی ٹرسٹ کہ آپ نے اپنا بیسٹ لگایا تھا, لیکن ایکچولی ساری غلطیاں ہو گئی ہیں آج. یو ول ناٹ فیل بیڈ, یو ول سے او آئی ایم ریئلی سوری, آئی ڈو اٹ آل اوور اگین, دیٹس آل. ریلیشن شپ پہ اس کا کہیں اثر نہیں پڑتا, لیکن ہمارا فوکس صرف تھا غلطیاں کر دی. یہ تو ہیں ایسے کیئرلیس, ان کا دھیان ہی نہیں رہتا, یہ آپس
1: میں کہاں لگے رہتے ہیں, کیا کر رہے تھے. اچھا یہ سارا کچھ ہمارے اپنے اندر چل رہا ہے. تھینک یو سو مچ سسٹر شیوانی, امیزنگ دا ویٹ ہیز کم.
0: تھینک یو سو مچ.
1: اب آپ کو بھی چیک کرنے کی ضرورت ہے سچ مچ میں. اور اس میں ایک بہت چھوٹا سا طریقہ ہے کہ جیسے ہی غصہ آئے کسی اور کو دیکھ لیں, یا جب بھی کوئی اور غصہ کر رہا ہے اسے جب جسٹ آبزرو کریں اور پھر اپنے اوپر لاگو کریں, اور جو جو ہم غصے میں بات بولیں ہمیں کبھی بھی اپنے آپ کو دھوکہ نہ دیں کہ ہم یہ نہیں سوچتے ہیں. تو اسی لیے سوچ بہت امپورٹنٹ ہے کہ ہم سوچ کیا رہے ہیں. کوئی سوال, کوئی آپ کے من میں ایسی شنکا اٹھ رہی ہے, آپ ہمارے ساتھ شیئر کریں, ہمیں فون کریں یا پھر ای میل کر سکتے ہیں. ہمارے فون نمبر ہیں 0124-266-7000, 999-344-555, 999-344-666, 9873-666-555. ہمارا ای میل آئی ڈی ہے omshanti@bkmail.org. اویکننگ کے ضمان کماری میں آج اتنا ہی, آنے والی کڑیوں میں کچھ اور باتیں کریں گے. آپ سے ودا لیتے ہیں, اوم شانتی.